वेलकम बैक वंस अगेन, एक बार फिर से आप सभी सुनते हुए समातों को खुशामदीद। डियर लिसनर्स, मैं हूं आप सभी की होस्ट, आप सभी की दोस्त आरजे ज़ैनब फातिमा, और आप सभी सुन रहे हैं आपका अपना पसंदीदा प्रोग्राम दी डायलॉग, जो कि ऑन एयर होता है सिर्फ और सिर्फ रेडियो फजा 97.1 FM एंड डैब पे। और अगेन आप सभी को मालूम है कि रेडियो फजा 97.1 FM एंड डैब ही है वो वाहिद प्लेटफॉर्म जहां आपको मिलती है इन्फॉर्मेशन, साथ ही साथ होती है मेरी और आपकी कम्युनिकेशन। वेल प्रोग्राम में हर तरह के डिफरेंट तरह के टॉपिक्स को किया जाता है शामिल, और फिर इस चीज़ का भी भरपूर ख्याल रखा जाता है कि हमारे लिसनर्स कहीं ऐसा ना हो कि हमारी फिलॉसफी सुनते सुनते बोर ना हो जाए। सो इस चीज़ को मद्देनजर रखते हुए हम पूरी कोशिश करते हैं कि हम आपके पसंदीदा ट्रैक्स को प्रोग्राम में शामिल करें और आपको वो तमाम तर बातें सुनाएं जो कि आप तहे दिल से सुनना चाहते हैं। लिसनर्स, इस सब के लिए हम भरपूर कोशिश करते हैं कि आपके फीडबैक को हम अपने इस प्रोग्राम का हिस्सा बनाएं। सो एक बार फिर से रिपीट कर देती हूँ, 01157100971। जी हाँ लिसनर्स, ये है हमारा ऑफिशियल व्हाट्सएप नंबर। सो ना सिर्फ आप इस नंबर के थ्रू हमसे शेयर कर सकते हैं अपने दिल की सभी बातें, बल्कि साथ ही साथ आप हमें सजेशंस भी दे सकते हैं। आप हमें ये बता सकते हैं कि किस तरह के टॉपिक्स को हम अपने इस प्रोग्राम का हिस्सा बनाएं। साथ ही साथ आप हमें ये भी बता सकते हैं कि आप नेक्स्ट क्या सुनना चाहते हैं। सो अगर आपको करना है अपने किसी भी चाहने वाले को कोई भी गाना डेडिकेट, या आप चाहते हैं कि रोज़मर्रा ज़िंदगी से मुतल्लिक आपको मिले कोई भी अच्छी सी पीस ऑफ एडवाइस, तो हर तरह की इन्फॉर्मेशन आपको मिलेगी सिर्फ और सिर्फ फजा 97.1 FM पे। सो आप सभी के लिए एक बार फिर से रिपीट करती चलती हूँ कि www.radiofaza.com.uk, जी हाँ ये है हमारी ऑफिशियल वेबसाइट। सो इस वेबसाइट के थ्रू आप हमें ट्यून कर सकते हैं। आप ना सिर्फ हमें ट्यून कर सकते हैं बल्कि आप रेडियो फजा 97.1 FM से जुड़ी हर तरह की मालूमात सिर्फ और सिर्फ इस वेबसाइट के थ्रू हासिल कर सकते हैं। सो अगर आपको लगता है कि आपकी आवाज़ भी है खूबसूरत और आप बनना चाहते हैं हमारी इस फैमिली का हिस्सा, सो बहुत ही सिंपल सा तरीका है। हर तरह की मालूमात आपको मिल जाएगी सिर्फ और सिर्फ इस वेबसाइट पर, और साथ ही साथ आप ये भी जान सकते हैं कि आपका पसंदीदा आरजे कौन से दिन किस प्रोग्राम में है आने वाला। सो आप अपने कामों को, अपने स्केड्यूल को उस हिसाब से तरतीब दे सकते हैं कि साथ ही साथ आपकी ज़िंदगी के काम भी चलते रहें और आप हमें ट्यून भी करते रहें। और अगर आप चाहते हैं कि आपको एक स्मूथ एक्सपीरियंस मिले बिना इंटरप्शन या फिर बिना किसी क्लिच के, सो उसके लिए आप हमारी एप्लीकेशन को भी इंस्टॉल कर सकते हैं। आपको जाना होगा सिंपली एप्पल स्टोर या फिर गूगल स्टोर, वहां जाके आपने सर्च करना है रेडियो फजा 97.1 FM, और विद इन अ फ्यू सेकेंड्स आने वाली पहली एप्लीकेशन, जी हाँ जिसका आइकन है पर्पल कलर का, यही है हमारी ऑफिशियल एप्लीकेशन। सो आपने जल्दी से इसे कर लेना है इंस्टॉल ताकि आप इसी तरह से हमारे साथ जुड़े रहें, बंधे रहें और आप हमें मौजूदगी का एहसास दिलाते रहें। सो डियर लिसनर्स, जैसे कि आज का हमारा टॉपिक था द साइंस ऑफ हैबिट्स, कि किस तरह से हमारी ज़िंदगी में जो बहुत सारी हैबिट्स होती हैं वो हमें इन्फ्लुएंस करती हैं, हमें अफेक्ट करती हैं और हमारे डिसीजन पावर को काफ़ी हद तक चेंज कर देती हैं। जैसे कि लिसनर्स, आप सबने कभी इस चीज़ को नोटिस करने की कोशिश की होगी कि अक्सर औकात आप में, हम सभी जब सुबह हमारी आंख खुलती है तो हम बिना सोचे समझे सबसे पहले जो एक काम करते हैं वो मोस्ट प्रोबेबली होता है कि फ़ोन चेक करना। सो मोस्टली अब ये हमारी ज़िंदगी की एक हैबिट बन चुकी है। आप ना चाहते हुए भी जैसे ही आपकी आँख खुलती है आप सबकॉन्शियसली सबसे पहले अपने फ़ोन की जाने पड़ते हैं, या फिर मोस्टली लोग सुबह सुबह क्या करते हैं कि वो उठते हैं ऑटोमेटिकली फौरन से चाय का कप हाथ में लेते हैं और बस पीना शुरू कर देते हैं, या फिर कभी कभार ऐसा होता है कि आप ये सोचते हैं कि आप रात में तो जल्दी सो जाएंगे लेकिन फिर फोन हाथ में आया और आपको पता ही नहीं चला कि किस तरह से आपका इतना सारा वक्त गुजर गया। सो ये सब हमारी लेजीनेस या फिर विल पावर का इशू नहीं होता, इसके पीछे हमारा ब्रेन एक बहुत ही इंटरेस्टिंग सिस्टम पर काम कर रहा होता है, और इसी को समझने के लिए हमने आज ये टॉपिक डिसाइड किया था विच इज कॉल्ड द साइंस ऑफ हैबिट्स। सो
جیسا کہ آپ سبھی کو معلوم ہے, میں نے آگے بھی ایکسپلین کیا ہے کہ ہیبٹس کا اصل اگر ہم ایک سمپل میننگ اخذ کرتے ہیں تو ہیبٹس وہ بیہیویئرس ہوتے ہیں جو ریپیٹڈلی ہم کرتے چلے جاتے ہیں, اور وقت کے ساتھ ساتھ وہ ہمارے موڈ کو, ہمارے اوور آل پرسنالٹی کو انفلوئنس کر لیتے ہیں. مثال کے طور پر صبح اٹھ کر برش کرنا, فون کو ان لاک کرنا, اسٹڈی سے پہلے کافی یا پھر چائے کا مگ لے لینا, اور جو آج کل موسٹلی لوگوں کی ہیبٹس بن چکی ہے اس میں یہ موسٹ فیمس ہیبٹ ہے کہ سونے سے پہلے گھنٹہ فون اسکرول کرنا, جہاں ہم سوشل میڈیا اسکرول کرتے ہیں, ڈھیروں ریلس دیکھتے ہیں. یہ سب کیا ہے؟ یہ سب بن چکی ہے ہماری عادت. وی ول ڈن دس بیفور, سو لیٹس ڈو اٹ اگین. اور یہی ہیبٹ ہیں جو کہ ہماری زندگی کو کافی حد تک متاثر کر رہی ہیں. سو بیسیکلی اب ذرا تھوڑا سا میں آپ سبھی کے ساتھ شیئر کرتی ہوں کہ ہیبٹ لوپ کیا ہوتا ہے. سو عام طور پر ہیبٹ کو تین امپورٹنٹ پارٹس میں سمجھا جاتا ہے. فرسٹ از کیو, دا سیکنڈ ون از روٹین, اینڈ دا تھرڈ ون از ریوارڈ. سو لیٹس ٹاک اباؤٹ کیو. کیو مینس کوئی سگنل جو بیہیویئر کو ٹریگر کرتا ہے. بعض اوقات ایسا ہوتا ہے نا کہ ڈیلی بیسس پر جب ہم کوئی کام کر رہے ہوتے ہیں, سو سب کانشیسلی آپ کا مائنڈ ایک سگنل کلک کرتا ہے جو کہ آپ کے اس موڈ کو یا اس بیہیویئر کو جو ان دیٹ ٹائم آپ کے ساتھ ہوتا ہے وہ اس کو ٹریگر کرتا ہے. اب سے بات کرتے ہیں روٹین کی. سو واٹ از روٹین؟ روٹین مینس وہ ایکچوئل بیہیویئر جو ہم پرفارم کرتے ہیں, یعنی کہ ایسا بیہیویئر جو ڈیلی بیسس پر ہم پرفارم کرتے ہیں. جیسے کہ فار می, میں آپ کو اپنی ایگزامپل دیتی ہوں. جیسے کہ میری ڈیلی ہیبٹ ہے یا ڈیلی روٹین ہے کہ میں صبح جب بھی اٹھتی ہوں, سو دا فرسٹ تھنگ دیٹ آئی ایم ڈوئنگ از چیکنگ مائی فون, چیکنگ آل دا نوٹیفیکیشنز. اینڈ دا سیکنڈ تھنگ دیٹ آئی ایم ڈن وہ ہوتی ہے کہ میں صبح اٹھ کے سب سے پہلے چائے کا مگ لیتی ہوں. مجھے ایسا لگتا ہے کہ ود آؤٹ اے کپ آف ٹی میرا دن شروع نہیں ہو سکتا. سو دس از دا روٹین جسے میں ڈیلی بیسس پر فالو کرتی ہوں. اب ذرا تیسرے نمبر پہ ہم بات کر لیتے ہیں ریوارڈ کی. ریوارڈ مینس وہ بیہیویئر, اس بیہیویئر کے بعد ملنے والا پازیٹیو افیکٹ یا پھر بینیفٹ. سو ہمارے بہت سارے بیہیویئرس ہوتے ہیں, بٹ ناٹ آل دا بیہیویئرز آر پازیٹیو اینڈ ناٹ آل دا بیہیویئرز آر سیم. سو مثال کے طور پر آپ کا فون نوٹیفیکیشن دیتا ہے, نوٹیفیکیشن کیو ہے, آپ فون اٹھا کر انسٹاگرام چیک کرتی ہیں. سو بیسیکلی انسٹاگرام چیک کرنا کیا ہوا؟ آپ کی روٹین. آپ کو انٹرٹینمنٹ, کیوریوسٹی یا پھر سوشل کنیکشن, یہ جو تینوں چیزیں آپ کو حاصل ہوتی ہیں, وچ از کالڈ دا ریوارڈ. سو بیسیکلی یہ ہوتی ہے ہماری ہیبٹ لوپ, جسے ہم نے سمپلی تین پارٹس میں ڈیوائڈ کیا. اور میں نے آپ سے اس کے تمام تر پارٹس کافی ڈیٹیل میں ایکسپلین کیے ہیں آج کے ایتیوا ڈائیلاگ میں. سو میں نے سوچا کہ اب ایک بار پھر سے سبھی کے لیے ریپیٹ کر دیتی ہوں. سو ہمارے وہ لسنرز جنہوں نے ہمارا پورا پروگرام ٹیون نہیں کیا, سو آپ کو بھی آئیڈیا ہو چکا ہوگا کہ آج ہم نے کس ٹاپک کے متعلق بات کی ہے. سو ہم نے بات کی ہے دا سائنس آف ہیبٹ, کہ کس طرح سے ہماری ہیبٹس کیا ہوتی ہیں, ہیبٹ لوپ کیا ہوتا ہے, ہم کس طرح سے ڈیلی بیسس پر بہت ساری چیزیں پرفارم کرتے ہیں, اور پھر اگین کہ وہ چیزیں ہمیں کس طرح سے کرتی ہیں انفلوئنس. سو دی لسنرز, امید تو یہی ہے کہ آپ کو ہمارا آج کا پروگرام اچھا لگا ہوگا. ہمیشہ کی طرح میری کوشش ہمیشہ یہی رہتی ہے کہ میں اپنے لسنرز کے لیے لے کر آؤں کچھ نیا, کچھ الگ, کچھ منفرد, کیونکہ بہت سارے ایسے ٹاپکس ہوتے ہیں جو میں, آپ, ہم سبھی جانتے ہیں, لیکن بہت سارے ایسے ٹاپکس جو کہ سائیکولوجیکل ٹاپکس ہوتے ہیں جن کے اوپر ہم بعض اوقات روزمرہ زندگی میں بالکل بھی بات چیت نہیں کرتے, گفتگو نہیں کرتے. میں سوچتی ہوں کہ کیوں نہ کسی ایسے ٹاپک کو اٹھایا جائے اور بنایا جائے پروگرام کا حصہ. سو مجھے آپ کا فیڈ بیک بہت اچھا لگتا ہے. لاسٹ پروگرام جو ہم نے کیا تھا فرائیڈے کو, اس کا فیڈ بیک بھی بہت اچھا موصول ہوا تھا. سو اسی طرح سے آپ اپنی سجیشنز ہم تک پہنچاتے رہا کریں, ہمیں بتاتے رہا کریں کہ آپ کو کس طرح کے ٹاپکس پسند ہیں, آپ کن موضوعات پر گفتگو کرنا چاہتے ہیں. ویل, میں پوری کوشش یہی رکھوں گی کہ آپ کی پریفرنس کو ہی ہمیشہ ویلیو کروں. اسی کے ساتھ ہی لسنرز, آج کے ایتیوا ڈائیلاگ کا وقت بھی ہوا جاتا ہے ختم, اس امید کے ساتھ کہ ہم اگلے نئے دن آپ سے ضرور ملیں گے نئی گوسپس کے ساتھ, نئی گپ شپ کے ساتھ, اور بہت ساری انٹرٹینمنٹ کے ساتھ.
सो दे लिसनर्स, प्रोग्राम खत्म होने जा रहा है लेकिन आपका दिन, आपकी सुबह अभी बाकी है. सो आपने कोशिश यही करनी है कि इस खूबसूरत दिन को आपने मजीद खूबसूरत बनाना है अच्छी यादों के साथ, खूबसूरत मेमोरीज के साथ. कोशिश किया करें कि आप दिन भर पॉजिटिव रहा करें. आई नो कि जब हम घर से बाहर निकलते हैं, बाहर की दुनिया में कदम रखते हैं, तो बहुत सारी ऐसी चीज़ों का सामना करना पड़ता है जो कि हमारे मूड के अगेंस्ट होती हैं. लेकिन एक अच्छा इंसान हमेशा वही होता है जो अपने मूड को बैरूनी ताकत से इन्फ्लुएंस नहीं होने देता. सो डियर लिसनर्स, आपने भी कुछ इसी तरह से करना है कि समटाइम्स अगर कुछ ऐसा हो जाता है जो आपको है नहीं पसंद, हमेशा कोशिश करें कि आप उसको बिल्कुल भी बॉदर ना करें, बिल्कुल ऐसे प्रिटेंड करें कि आपको फ़र्क नहीं पड़ता, क्योंकि यही है आपकी विल पावर, यही है आपकी ज़िंदगी का प्लस पॉइंट. सो इस मोटिवेटिंग सी बात के साथ प्रोग्राम को करते हैं यहीं वाइंड अप. अपना बहुत सारा ख्याल रखिएगा. मुझे अपनी होस्ट आज ज़ैनब फातिमा को दे इजाज़त. आपसे मुलाकात होती है कल, तब तक के लिए अपना बहुत सारा ख्याल रखें, अपने प्यारों के साथ वक्त स्पेंड करें और मुझे भी दुआओं में याद रखें. टेक केयर, अल्लाह हाफिज. और जाते जाते आप सभी के लिए एक अदद खूबसूरत सा प्यारा सा गाना प्ले करती चलती हूँ, और आप इस खूबसूरत गाने को ट्यून करें और मुझे करें अलविदा. सो टेक केयर, बाय बाय.

0: एक बात कहूँ दिलदारा तेरे इश्क में हमको मारा
1: हम तेरे शहर में
2: जी हाँ तो वंस अगेन वेलकम बैक एक बार फिर से खुश आमदीद करते हैं तमाम सुनते हुए समातों को रेडियो 107.1 FM के लाइव स्टूडियो से। फिर भी हम आप सुन रहे हैं लंच बॉक्स लॉन्च बाद आप सुन रहे हैं सरराज की जहाँ पर मेरा आपका साथ रहता है ठीक ठीक 2 बजे तक। सो उसी के साथ साथ बढ़ते हैं हम अपने टॉपिक की जानकर। आज आज का टॉपिक था बिलीव इन योर सेल्फ, खुद पर यकीन। सो हमने बात की कि खुद पर यकीन का क्या मतलब है, सारी इस तरह की जो डिटेल थी वो मैंने आपके साथ शेयर की है। सो इसके साथ साथ अच्छी सोच जो है वो आप रखें, गलत सोच ख़त्म करें, ये कहना बंद करें कि मैं बहुत बुरी हूँ या मैं बुरा हूँ, मुझे नहीं होगा वरना ये हो जाएगा वो हो जाएगा। सो वह रोज़ाना खुद से कहें कि मैं कर सकता हूँ या कर सकती हूँ। छोटी छोटी जीत जो है ना इंसान को बहुत आगे तक लेकर जाती है। अपने बड़े मकसद को छोटे हिस्सों में बांट लें। हर छोटी कामयाबी आप पर जो है वो एक फ़ख्र वाली बात लगेगी। अगर आप बड़ी कामयाबी को बांट सकते हैं तो अपनी गलतियों से सीखें। गलती का मतलब ये नहीं होता कि आप बुरे हैं, बल्कि इसका मतलब ये होता है कि आप सीख रहे हैं। सो सामीन याद रखें कि दुनिया आप पर तब ही यकीन करेगी जब आप खुद पर, अपनी ज़ात पर यकीन करना शुरू करेंगे। आप बुरे नहीं हैं, आप सिर्फ थक गए हैं, और थक जाना जो है वो बुरा होने का निशानी नहीं होती। सो खुद पर यकीन बहुत ज़रूरी है। अपनी ज़ात, अपनी सोच और अपने रब पर भरोसा रखें कि मैं ये कर सकता हूँ या कर सकती हूँ, चाहे हालात कितने ही मुश्किल क्यों ना हो। सो जब तक आपका यकीन है, जब तक आपको खुद पे यकीन है, तब तक हर चीज़ जो है वो आसान है। जब आप खुद पर यकीन खो देते हैं, टाइम आता है जब आप खुद पर यकीन खो देते हैं तो क्या होता है, हर वक्त डर लगता रहता है कि लोग क्या कहेंगे, ऐसा हो जाएगा वैसा हो जाएगा, दिल कहता है कि मैं बुरी हूँ या बुरा हूँ, मुझसे कुछ भी नहीं होता। सो छोटी सी नाकामी पर भी जो है वो दिल टूट जाता है आपका। सो तोड़ना नहीं चाहिए खुद पर यकीन, इसीलिए कहते हैं कि खुद पर यकीन हो तो हर छोटी सी भी नाकामी जो है ना इंसान को खास नहीं लगती। खुद पर यकीन जो है ना वो वापस कैसे लाएं, खुद से प्यार करें, आईने में देखकर खुद से कहें मैं जैसी भी हूँ अच्छी हूँ। और जब आप अपने आप को अच्छा बोलेंगे कि मैं अच्छी हूँ, तो आप वाकई में हर चीज़ को आसानी से पार कर सकेंगी। अच्छे लोगों में जो है वो रहें, ऐसे लोग लोगों से दूर रहें जो हर वक्त आपको एहसास दिलाते हैं कि आप बुरे हैं, आप ही बुरे हैं। सो ऐसे लोगों के साथ रहें जो आपकी हौसला अफजाई करते हों। याद रखें कि अगर आप खुद पर अपनी रोशनी नहीं बनाएंगे तो अंधेरे में कोई आपके लिए दिया नहीं जलाएगा। मेरे ख्याल में आज आपको अपने आप से एक वादा करना चाहिए। वादा ये करना चाहिए कि आप हर मुश्किल को जो है वो आसान समझेंगे, हर मुश्किल को हल करने की कोशिश करेंगे, क्योंकि मुश्किल आज ज़्यादा देर तक नहीं रहती। मैं बुरी नहीं हूँ, मैं बेहतरीन बनने की कोशिश में हूँ। मेरी खामोशी मेरी कमज़ोरी नहीं, मेरा सब्र है। जो मेरी कदर नहीं करता मैं उनके लिए खुद को बुरा नहीं समझूंगी। इस चीज़ को अपने अंदर रखेंगे तो आप इस चीज़ को बहुत अच्छे से लेकर चलेंगे। अगर आप खुद ही जो है वो डामाडोल होते जाएंगे तो डेफिनेटली फिर काम ख़राब ही होना है। फूल जो है ना वो कीचड़ में उगकर भी खूबसूरत कहलाता है। अगर आपके पास आसपास जो है अंधेरे हैं तो उसका मतलब है कि ऊपर वाली की ज़ात जो है आपको सितारे की तरह चमकाना चाहती है। बस आपको खुद पर यकीन होना चाहिए, खुद को इतना मजबूत बनाओ कि लोग जो है ना वो आपको तोड़ने के लिए नहीं बल्कि जोड़ने के लिए सोचना पड़े। आपको लोगों को तोड़ने के लिए बल्कि आपको सोचने के लिए, उनको जोड़ने के लिए सोचना पड़े। सो वह बहुत सी चीज़ें जो है ना वो अनएक्सपेक्टेड होती हैं और आइडिया नहीं होता कि ये चीज़ हो जाएगी। मतलब अनएक्सपेक्टेड का मतलब ये हुआ कि कुछ बातों का पता नहीं होता फिर भी हो जाती है। ज़िंदगी में एक वक्त ऐसा आता है कि जब लगता है कि सारी दुनिया जो है ना आपके खिलाफ है اور ہر کوئی آپ کو یہ احساس دلاتا ہے کہ آپ برے ہیں. سو لیکن حقیقت یہ ہوتی ہے کہ آپ برے نہیں ہوتے. آپ دیکھیں کہ آپ کا دل نرم ہے, اسی لیے آپ کو دوسروں کی باتیں لگتی ہیں بری. سخت دل لوگوں کو کسی کی بات کا کوئی فرق نہیں پڑتا. جو لوگ آپ کو بار بار برا کہتے ہیں نا, وہ دراصل خود اندر سے کمزور ہوتے ہیں. خود پر یقین رکھنا, یقین کا مطلب یہ نہیں ہے کہ آپ میں کوئی خامی نہیں ہے. ہاں, اس کا مطلب یہ ہے کہ آپ اپنی خامیوں کے ساتھ جو ہے وہ خود سے محبت کرتے ہیں. اور خود سے محبت کرنی کو کرنا کوئی بری بات نہیں ہے. خود سے محبت کریں گے تب بھی آپ دنیا والوں سے محبت کر پائیں گے. آپ جو ہے نا وہ خود سے یہ تین وعدے کر لیں کہ میں خود سے محبت کروں گی یا کروں گا, میں خود کو معاف کروں گی, میں خود پر دوبارہ یقین کروں گی. تو یقین کرنا جو ہے وہ بنتا بھی ہے آپ کو, کیونکہ ابھی وقت ہاتھ سے نہیں نکلا. بہت سی چیزیں جو ہیں وہ سارٹ آؤٹ ہو سکتی ہیں. سو سامین, خود پر یقین جو ہے نا وہ طاقت ہے جو ایک عام انسان کو خاص بنا دیتی ہے. دنیا کی کوئی بھی طاقت آپ کو اس وقت تک جو ہے وہ نہیں برا بنا سکتی جب تک آپ خود ہار نہ مان لیں. اکثر جو ہے نا ہم دوسروں کی باتوں میں آ کر خود کو برا سمجھنے لگتے ہیں. کوئی کہتا ہے کہ تم سے نہیں ہوگا تو ہم جو ہے مان لیتے ہیں اور باتیں دل پہ لگوا بیٹھتے ہیں. سو ایسا نہیں کرنا. لوگ کہتے ہیں کہ تم جو ہے وہ برے ہو, تو آپ نے اس بات پہ یقین نہیں کرنا کہ آپ برے ہو. نہیں, آپ برے نہیں ہیں. حالانکہ حقیقت یہ ہے کہ ہم برے نہیں ہیں, ہم صرف کمزور پڑ جاتے ہیں حالات سے اور ان لوگوں سے جو ہمیں ڈی موٹیویٹ کرتے ہیں. سو اگر خود پر یقین رکھیں گے نا تو دنیا میں ہر چیز جو ہے نا وہ آسان ہو جائے گی. اگر خود پہ یقین نہیں رکھیں گے تو ہر آسان سے آسان چیز بھی آپ کو مشکل ہی لگے گی. پر دنیا تمہیں جو ہے نا آپ کو آپ کے نام سے نہیں بلکہ آپ کے کام سے جانتی ہے. اسی لیے کام ایسا کرو کہ نام خود بخود روشن ہو جائے. گرل جو ہے بہت سی چیزیں ایسی ہوتی ہیں جو نہیں معلوم ہوتی لیکن ہو جاتی ہیں. گر کر اٹھنا ہی جو ہے اصل جیت ہے, ورنہ ساری زندگی گرے رہنا تو ہار ہے نا. کسی کے برے کہنے سے تم برے نہیں بن جاتے, جس طرح کسی کے اچھے کہنے سے تم اچھے نہیں بن جاتے. اسی لیے جو ہے ہم کسی کے برے کہنے سے برے بھی نہیں بنتے. یہ بھائی اسی کے ساتھ ساتھ ایک چھوٹا سا میسج انفارمیشن کے حوالے سے ریسیو ہوا ہے کہ خود پر بھروسہ رکھو, تم میں وہ کرنے کی ہمت ہے جو تم سوچ بھی نہیں سکتے. ویری گڈ یار, آپ نے تو بڑی مزے کی بات پروگرام میں شامل کروائی. جو ہمیں پاکستان سے سن رہے ہیں, کراچی سے سارا ہمیں سن رہی ہے, بے شکریہ سارا آپ کی اس خوبصورت سے میسج کا. آج کے ٹاپک کے واسطے جو ہم نے آج کا ٹاپک رکھا ہے اس کے واسطے جو آپ نے میسج ہم تک پہنچایا, چھوٹی سی لائن ہم تک پہنچائی, بے شکریہ آپ کا. سامین, سب سے آخر میں جو آپ بات آتی ہے نا کامیابی کی, وہ آپ اس کو فوراً سے پار کر سکتے ہیں. سو کوشش یہ کریں کہ اپنے ارد گرد کے لوگوں کو نظر انداز کریں اور اپنے مقصد کی طرف غور کریں. سو اسی کے ساتھ ساتھ ابھی تقریباً جو ہے وہ وقت میرا درمیان جو ہے وہ چل ہی رہا ہے, بٹ پتہ نہیں چلے گا کہ ٹائم کب ختم ہو جائے گا. بس جن نئے لوگوں نے آج ابھی فزن 97.1 FM کو ٹیون کیا ہے, بے حد شکریہ آپ تمام نئی سماعتوں کا. آپ کو بتا دیتے ہیں کہ پروگرام میں شامل ہونے کے طریقے کا بڑا ہی آسان سا ہے. 01157100971 اس خوبصورت سے نمبر کیجیے گا سیف, اور سیو کر لینے کے بعد مجھے واٹس ایپ پر جا کر میسج کیجیے گا اور بتائیے گا کہ آپ ہمیں کہاں سے کیا کرتے وقت سن رہے ہیں. پلے اسٹور سے یا پھر ایپل اسٹور سے اپلیکیشن بھی ڈاؤن لوڈ کر سکتے ہیں ریڈیو فضا 97.1 FM کے نام سے. ساتھ ہی میں گوگل پر سرچ کر سکتے ہیں radiofaza.co.uk. آنے والی پہلی ویب سائٹ کو اوپن کر لیجیے گا. وہاں پر آپ کو کسی بھی طرح کی انفارمیشن دینی ہو کہ کون سا آر جے کس طرح کا پروگرام کس ٹائم پہ کرتا ہے, سب وہ آپ کو وہاں سے مل جائے گی. ٹاپک کو آگے لے کر چلیں گے, کنٹینیو کریں گے. واپسی پہ آ کر بھی پروگرام میں ایک چھوٹے سے ٹریک کی فرمائش موجود ہے. سو میرے خیال میں اس ٹریک کو پروگرام میں شامل کر دیتے ہیں. بلائیے بڑھتے ہیں اس ٹریک کی جانب. اس ٹریک اس پر میں رہے گی آپ سے ملاقات, ساتھ دیجیے گا اور ساتھ ہونے کا احساس دلائیے گا.